0: ریمو فرنانڈیز، سجنین اور ساتھیوں کے گائے ہوئے بھاگم بھاگ فلم کے اسی گیت کے ساتھ فلم سنگیت کا کارکرم اب یہیں پر سماپت ہوتا ہے۔ ایف ایم 102.2 میگا ہرٹس پر یہ آکاشوانی کا متھرا ورنداون کیندر ہے۔ اس سمے دن کے 11 بجے ہیں۔ پرستوت ہے ہمارا فرمائشی فون ان کارکرم ہیلو آکاشوانی۔ آج کے کارکرم کو پیش کر رہے ہیں دیوراج کرشن دیکشت۔
1: ہیلو آکاش ہیلو آکاش ہیلو آکاش وانی کارکرم سننے والے سبھی شروتاؤں کا ابھیوادن، نمسکار اور بہت بہت سواگت آج کے کارکرم میں۔ شروتاؤں، آج کے اس کارکرم میں میں ہوں آپ کے ساتھ دیوراج۔ جی ہاں شروتاؤں، ایک بار پھر سے حاضر ہے آپ کا پسندیدہ کارکرم ہیلو آکاش وانی، جس میں ہمارے شروتا کرتے ہیں فون کے مادھیم سے اپنے دل کی بات اور ہم سنواتے ہیں ان کو ان کی پسند کا گانا۔ جی ہاں شروتاؤں، ہم آپ کو بتا دیں اس کارکرم کی ریکارڈنگ ہم کرتے ہیں پرتیک سوموار، بدھوار اور شکروار کو۔ ہمارا ٹیلی فون نمبر ہے 25 30 135۔ متھرا سے باہر کے شروتا 0565 STD کوڈ لگا کر ہمیں فون کریں۔ اور اب آئیے آرمبھ کرتے ہیں آج کا ہیلو آکاش وانی۔
2: हेलो आकाशवाणी।
3: सर जी नमस्कार।
2: नमस्कार।
3: ब्रज रेडियो श्रोता मित्र अशोक यादव बोल रहा हूँ अड़िंग से। सर सर कैसे हो आप?
2: एकदम अच्छे हैं, आप कैसे हैं?
3: जी सर मैं भी अच्छा हूँ, आपका आशीर्वाद है और प्रभु की कृपा है हमारे ऊपर, सभी लोग अच्छे हैं।
2: गांव में क्या चल रहा है?
3: गांव में अब लोग बात खेती से तो लगभग सब फ्री हो चुके हैं और शादी विवाह का सीजन है, उसी में सभी बिजी हैं और अपने निजी कार्यों में वो भी साथ साथ कर रहे हैं और इस समय तो सभी लोग मस्त हैं। गांव में भी मौसम भी अच्छा हो गया है।
2: जी जी जी, बहुत दिनों के बाद कॉल मिला है आपका।
3: जी सर काफी दिनों के बाद, यानी कि मेरा कॉल मार्च के बाद अब मिला है।
2: जी जी, चलिए बड़ी अच्छी बात है, फरमाइश बता दीजिए।
3: जी सर फिल्म का नाम गीत
2: जी
3: गाने के बोल रहे हैं। अच्छा, तुझको पुकारे मेरे गीत रे ओ मेरे मित्रवा।
2: बहुत बहुत धन्यवाद यादव जी।
3: थैंक यू सर हमारी कॉल शामिल करने के लिए।